0: परफेक्ट। सुनिए हर ट्यूसडे और थर्सडे जुड़ जाइए हमारे स्पोर्ट्स जर्नलिस्ट मोहम्मद अमीन और आरजे फजील के साथ
1: दोपहर 3 बजे से 4 बजे तक ओनली ऑन एफएम 107 दिल से देसी।
2: आप सुन रहे हैं एफएम 107
1: दिल से देसी।
3: अच्छा मजीद उन्होंने हमें ये भी बताया कि देखिए अगर आप इनका हिफाज़त नहीं करते हैं और ये जो है ना आपसे रह जाती हैं बस में या इधर उधर तो बस फिर कानूनी कार्रवाई बहुत बड़ी लंबी चौड़ी है। ये बस फिर अपने जो है ना ख़ास जब वो डिपो वगैरह में इसे बस को लौटाते हैं वहाँ जाके कुछ चेकिंग होती है फिर वहाँ से चीज़ें कलेक्ट करके इदारे में लाया जाता है इदारे से फिर इधर मफकूदात जो आपके जो लॉस्ट जो डिपार्टमेंट है लॉस्ट एंड फाउंड तो उसमें फिर वो पहुंचाया जाता है। इस तरह जो है कार्रवाई बहुत लंबी चौड़ी हो जाती है तो इस वजह से आप अपने सामान का पहले ही ख़ास ख्याल रखें। और उन्होंने मज़ीद ये भी बताया कि हम जब बस में इंटर होते हैं तो अमूमन आपने जो है ना वहाँ जो बस ड्राइवर है उसकी जो तालीमात हैं उसकी जो रहनुमाई हैं और उसका ख़ास ख्याल रखें चूँकि उसको पता है कि भाई बस चूँकि चल रहा होता है एक वो तहरीकी मूवमेंट में होता है तो उस पर आपने ऐसी कोई हरकतें न करनी चाहिए ताकि आप अपनी सलामती या दूसरों की सलामती को यानी किसी जो है ना नुकसान पहुंचाए या उसे नुकसान पहुंचाने की हद तक यानी लेके जाए। तो इस वजह से उन्होंने बताया एक कानून के हवाले से उन्होंने बताया कि कानून अलकूबात सज़ाओं का जो कानून है इनमें 249 इस शर्त के हवाले से उन्होंने बताया कि ये दूसरों को यानी नुकसान के दरपेश लाना ये जो है ना कानून की ख़िलाफ़ वर्जी है। यानी आपने सरासर दूसरों को नुकसान नहीं पहुंचा लेकिन ऐसी कोई हरकत की ऐसे कोई माहौल बनाया जिसकी वजह से दूसरे जो है ना ख़तरा और इसी तरह जो है ना मुख्तलिफ नुकसान के दरपेश हैं तो ये भी कानूनन माना है जैसा कि हमारे मेहमान ने बताया है। तो ये थी बात कि आपने जो है ना ख़ास ख्याल रखना है और इस तरह जो है ना बस वगैरह जो भी हैं उनकी हिदायत के मुताबिक वहाँ जो जो कवायद सलामा है सलामत की जो जितने कवायद हैं उनका आप ख़ास ख्याल रखें तो इस तरह जो है ना आपका सफ़र इंशाल्लाह महफूज रहेगा। सैयद नकीब अब्दुल अज़ीज़ अहमद हसन النعمه بصراحه احنا وصلنا الى نهايه اللقاء معكم يعني ختاما رسالة كذا ختامية تبي توصلها للجمهور.
4: وش أشكركم على هالاستضافة وعلى هالفرصة اللي وصلت رسالة توعوية للمجتمع ويعطيكم العافية.
3: فرصة سعيدة لنا. سامعين الكرام جیسے کہ ہمارے مہمان نے وہ انہوں نے اظہار تشکر کیا ہے اور ہم بھی دراصل ان کی قیمتی معلومات کافی ساری جو ہے نا وضاحت پیش کی ہمیں ہمارے علم میں تھا ہی نہیں اور جو جو علم تھی اس کی بھی ہم نے انہوں نے یاد دہانی کرائی اور پھر ہمیں دوبارہ یاد دلایا بھی قانون کی جو ہے نا پاسداری کریں اور نقل عام عوامی ٹرانسپورٹ کے حوالے سے یہ جو ہدایات ہیں ان کے پیروی کریں تاکہ آپ بھی محفوظ رہیں اور آپ کے ساتھ وہ دوسرے جو سڑک پر ملتے جلتے ہیں اور آپس میں آپ لوگ سفر کر رہے ہوتے ہیں تو اگر آپ اپنی حفاظت کو یقینی بنائیں گے دوسرے بھی محفوظ رہیں گے تو رہیں محفوظ ان شاء اللہ ہم جو ہے نا اگلے سیگمنٹ میں ہمارے اس پروگرام کے اس میں داخل ہوں گے ایک چھوٹے سے بریک کے بعد ہمارے دوسرے مہمان تشریف لے آ چکے ہیں جڑے رہیے ہمارے ساتھ ملتے ہیں ایک چھوٹے سے بریک کے بعد
1: قطر کا پہلا دیسی ریڈیو اسٹیشن ایف ایم 107 دل سے دیسی
5: آج کی اس بھاگتی دوڑتی دنیا میں جب سوال بہت ہیں اور جواب ڈھونڈنا اتنا ہی مشکل لگتا ہے تو بچوں اور ینگ مائنڈز کو چاہیے ایک ایسی رہنمائی جو دل سے بھی ہو اور دین سے بھی گائیڈنگ لٹل ہارٹس ایک ایسا پروگرام جو ہم آپ کے لیے لا رہے ہیں جو بچوں کو مضبوط ویلیوز اور معصوم دلوں کو روشن راستہ دیتا ہے تو اگر آپ بھی چاہتے ہیں کہ آپ کے بچے صرف گرو نہ کریں بلکہ سٹرونگ ویلیوز کے ساتھ گرو کریں تو یہ سفر ان کے لیے ضرور سنیے گا Guiding Little Hearts RJ Safa ke saath har jumme ki shaam 5 baje se sirf FM 107 par because this show is an inspiring companion for spiritual and personal growth.

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है, इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो। यह रस्सी ये हबले मतीन है, कुरान करीम। आइए फलाह अशरफ उल जमान के साथ सुनिए पर्ल्स ऑफ द कुरान, सिर्फ FM 107 पर।
3: السلام علیکم ورحمۃ اللہ وبرکاتہ سامعین کرام، پروگرام پرلز آف دی قرآن میں آپ سب کا خیر مقدم ہے۔ طلحہ شرف الزمان کی جانب سے قبول کیجیے سلام و تحیات۔ بنی اسرائیل کے حوالے سے سورہ بقرہ کی جو آیات ہیں اس کا سلسلہ ابھی بھی جاری ہے۔ تو بنی اسرائیل عرصہ دراز تک جو ہے نا وہ ایک ہی قسم کی غذا امن و سلوہ کھاتے کھاتے اکتا گئے تھے اور اپنے پیغمبر سے فرمائش کر رہے تھے کہ اس بیابان سے نکال کر کہیں دوسری جگہ لے چلیے جہاں قسم قسم کے شہری اور دیہاتی کھانے موجود ہوں۔ ان کے اس واقعہ کا ایک حصہ اس آیت میں نقل کی جا رہی ہے۔ ارشاد خداوندی ہے، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم،